0: सुबह के 7 बजे हैं। अस्सलामुअलैकुम, आज पीर है रबीउल अव्वल की 17 और अगस्त की 31 तारीख। ये रेडियो पाकिस्तान है। तरन्नुम हामिद से खबरें सुनिए। अहम खबरों का खुलासा। मक्का मुश्तरका दिफाई माहदे के तहत कायम स्ट्रेटेजिक सियासी और दिफाई कमेटी का पहला इजलास आज तुर्की के शहर इस्तांबुल में होगा। पाकिस्तान और तुर्की ने मुख्तलिफ शोबों में दो तरफा ताल्लुकात के मुसलसल इस्तेहकाम और तौसी पर इत्मीनान जाहिर किया है। पाकिस्तान और सऊदी अरब ने पाकिस्तान से सऊदी अरब के लिए ज़रई और ग़ज़ाई अशिया की बरामदात $3 अरब तक बढ़ाने पर इत्तफाक किया है। शुमाली कब्रिस के साहिल के करीब समुन्दर में मुसाफिर कश्ती उलटने से 8 अफराद हलाक और मुतअद्दद लापता हो गए। नासा ने कहा है कि जदीद सलाहियत की हामिल एक ताकतवर दूरबीन फ्लोरिडा के खलाई मरकज से खला में रवाना कर दी गई है। और रात लॉर्ड्स में इंग्लैंड ने 3 मैचों की सीरीज के दूसरे क्रिकेट टेस्ट में पाकिस्तान को 194 रन से हरा दिया। और अब खबरें तफसील के साथ। मक्का मुश्तरका दिफाई माहदे के तहत कायम तस्वीराती सियासी और दिफाई कमेटी का पहला इजलास आज तुर्की के शहर इस्तांबुल में होगा। नए वजीर आजम, वजीर खारजा सेनेटर मोहम्मद इसहाक डार, वजीर दिफा ख्वाजा मोहम्मद आसिफ और चीफ ऑफ आर्मी स्टाफ और चीफ ऑफ डिफेंस फोर्सेज फील्ड मार्शल सईद आसिम मुनीर इजलास में पाकिस्तान की नुमाइंदगी करेंगे। इजलास में तुर्की और सऊदी अरब के वजराए खारजा, वजराए दिफा और चीफ्स ऑफ जनरल स्टाफ भी शिरकत करेंगे। इजलास में पाकिस्तान की शिरकत तुर्की और सऊदी अरब जैसे बरादर ममालिक के साथ पाकिस्तान के तारीखी दोस्ताना ताल्लुकात और खित्ते में पायदार अमन और इस्तेहकाम के लिए पाकिस्तान की ख्वाहिश की अक्कास है। पाकिस्तान और तुर्की ने सियासी, इक्तिसादी, सिक्योरिटी और सकाफती शोबों में दो तरफा ताल्लुकात के मुसलसल इस्तेहकाम और तौसी पर इत्मीनान का इजहार किया है। ये बात नायब वजीर आजम, वजीर खारजा सेनेटर मोहम्मद इसहाक डार और तुर्की के वजीर खारजा हाकान फिदान के दरमियान इस्तांबुल में होने वाली मुलाकात के दौरान कही गई। दोनों वजराए खारजा ने पाकिस्तान तुर्की आला सतही स्ट्रेटेजिक तआवुन कौंसिल के तहत होने वाली पेशरफ्त का खैर मकदम और कौंसिल का अगला इजलास जल्द तलब करने पर इत्तफाक किया। उन्होंने इलाकाई और बैनुल अक्वामी अहमियत के उमूर पर भी तबादला ख्याल किया और इलाकाई अमन और इस्तेहकाम के लिए मिलकर काम जारी रखने के अज़्म का इआदा किया। मुलाकात के दौरान अक्वामे मुत्तहिदा के खुसूसी सेक्रेटरी नबील मुनीर, डायरेक्टर जनरल अक्वामे मुत्तहिदा उमर सिद्दीक, फर्स्ट सेक्रेटरी काजी सलीम और वजीर खारजा के डिप्टी डायरेक्टर आगा हुनैन भी मौजूद थे। पाकिस्तान और सऊदी अरब ने आइंदा 2 साल के दौरान पाकिस्तान से सऊदी अरब के लिए ज़रई और ग़िज़ाई अशिया की बरामदात $3 अरब तक बढ़ाने पर इत्तफाक किया है। ये इत्तफाक राय पाकिस्तान और सऊदी अरब के दरमियान कामयाब मुज़ाकरात के दौरान हुआ। पाकिस्तानी वफ्द की क़यादत कौमी ग़िज़ाई तहफ़्फ़ुज़ व तहक़ीक़ के वज़ीर राना तनवीर हुसैन जबकि सऊदी वफ्द की क़यादत माहौलियात, पानी और ज़रात के वज़ीर इंजीनियर अब्दुर्रहमान ए अलफजली ने की। मुश्तरका ऐलामिये के मुताबिक चावल, गोश्त, फलों, जूसेस, सब्ज़ चारा और पानी की बचत वाली ज़रई टेक्नोलॉजीज़ को सऊदी निजी शोबे के साथ तआवुन बढ़ाने के लिए तरजीही शोबे करार दिया गया। सऊदी अरब ने आइंदा बरसों के दौरान पाकिस्तान से चावल की दरामद मजीद बढ़ाने में दिलचस्पी का इजहार किया। फरीकैन ने दौरे के नतज पर इत्मीनान का इजहार किया और बाहमी मुफाहमत को अमली तआवुन में तब्दील करने के लिए करीबी रबता बरकरार रखने पर इतफाक़ किया। सेंट्रल डेवलपमेंट वर्किंग पार्टी ने 11 अरब 71 करोड़ 40 लाख रुपए मालियत के 3 तरक्याती मंसूबों की मंजूरी दी है। इस्लामाबाद में मनसूबाबंदी के वजीर अहसन इकबाल की जेर सदारत इजलास में CDWP ने 2 मंसूबे कौमी इक्तिसादी कौंसिल की एग्जीक्यूटिव कमेटी को भेजने की सिफारिश की। मंजूर किए गए मंसूबों में गिलगित में मेडिकल और नर्सिंग कॉलेज और डिफेंस कम्प्लेक्स इस्लामाबाद में नेशनल डिफेंस यूनिवर्सिटी के FCS कैंपस का कयाम और जिला और अगजई में जेड़ा से डबोरी तक सड़क की तामीर के मंसूबे शामिल हैं। बलोचिस्तान के 5 असला में 5 रोजा इंसदाद पोलियो मुहिम आज से शुरू हो रही है। सूबाई पोलियो इमरजेंसी ऑपरेशन सेंटर के मुताबिक मुहिम के दौरान کوئٹہ، چمن، قلعہ عبداللہ، پشین اور بارشور کے حساس اضلاع میں بچوں کو پولیو سے بچاؤ کے قطرے پلائے جائیں گے۔ مہم کے دوران 5 سے 10 سال کی عمر کے 3 لاکھ سے زائد بچوں کو ویکسین دی جائے گی، جس کے لیے تقریباً 1,200 ویکسینیشن ٹیمیں تشکیل دی گئی ہیں۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ شمالی قبرص کی سمندری حدود میں مسافر کشتی الٹنے سے 8 افراد ہلاک اور متعدد لاپتہ ہو گئے ہیں۔ لاپتہ افراد کی تلاش اور امدادی کارروائیاں جاری ہیں۔ کشتی میں عملے کے 8 افراد سمیت 267 افراد سوار تھے، جبکہ 241 افراد کو بچا لیا گیا۔ صدر آصف علی زرداری اور وزیر اعظم نے شمالی قبرص کے قریب سمندر میں مسافر کشتی الٹنے کے المناک واقعے پر گہرے دکھ اور افسوس کا اظہار کیا ہے۔ ایکس پر اپنے الگ الگ پیغامات میں انہوں نے سوگوار خاندانوں سے دلی تعزیت اور لاپتہ افراد کی سلامتی اور جلد بازیابی کے لیے دعا کی۔ وزیر اعظم نے ترک صدر رجب طیب اردوان، ترکیے کی حکومت اور سوگوار خاندانوں سے دلی ہمدردی کا اظہار کیا۔ انہوں نے کہا کہ پاکستان کے عوام مشکل کی اس گھڑی میں ترکیے کے برادر عوام کے شانہ بشانہ ہیں۔ نیپال میں حالیہ تباہ کن سیلاب کے باعث ہلاکتوں کی تعداد بڑھ کر تقریباً 800 ہو گئی ہے، جبکہ 3,000 سے زائد افراد لاپتہ ہیں۔ لاپتہ افراد کی تلاش کے لیے امدادی کارروائیاں جاری ہیں۔ امریکی فورسز نے ایران کے لارک جزیرے پر موجود 2 میزائل لانچرز پر حملے کیے ہیں۔ امریکی سینٹرل کمانڈ کے ترجمان کمانڈر ٹم ہاکنز کے مطابق پاسداران انقلاب ابنۂ ہرمز میں سمندری بارودی سرنگوں کے ساتھ راکٹ داغنے کی تیاری کر رہی تھی۔ ادھر ایرانی سرکاری میڈیا کے مطابق حملوں میں کئی افراد جاں بحق اور زخمی ہوئے ہیں۔ دوسری جانب اردن کی مسلح افواج نے ایک بیان میں کہا ہے کہ فضائی دفاعی نظام نے آج صبح ملک کے فضائی حدود میں داخل ہونے والے 8 میزائلوں کو ناکارا بنایا۔ جولائی کے آخر میں صدر ٹرمپ کی جانب سے حملے روکنے کے بعد ایران پر یہ پہلا حملہ ہے۔ غزہ کے وسطی علاقے میں اسرائیلی فضائی حملے میں 3 سالہ بچے سمیت 2 فلسطینی شہید ہو گئے ہیں۔ غزہ کے محکمہ صحت کے حکام کے مطابق 11 اکتوبر 2025 کو جنگ بندی کے نفاذ کے بعد سے اب تک 1300 سے زائد فلسطینی شہید ہو چکے ہیں۔ امریکی خلائی تحقیقاتی ادارے ناسا نے کہا ہے کہ جدید صلاحیت کی حامل ایک طاقتور دوربین فلوریڈا کے خلائی مرکز سے خلا میں روانہ کر دی گئی ہے۔ نینسی گریس رومن نامی دوربین خلا کی وسیع تصاویر جمع کرے گی، جس کا دائرہ نگاہ ہبل اور جیمس ویب خلائی دوربینوں کے مقابلے میں 100 گنا زیادہ ہے۔ خلا میں روانگی کے تقریباً 30 منٹ بعد دوربین اسپیس ایکس راکٹ سے الگ ہونے کے بعد اب تقریباً 10 لاکھ میل دور اپنے مدار کی جانب گامزن ہے۔ 3 میچوں کی سیریز کے دوسرے کرکٹ ٹیسٹ میں انگلینڈ نے رات لارڈز میں پاکستان کو 194 رن سے شکست دے دی۔ اسکور کیے رہا انگلینڈ 290 اور 208 رنز، پاکستان 110 اور 194 رنز۔ انگلینڈ نے سیریز میں 2-0 کی فیصلہ کن برتری حاصل کر لی ہے۔ اور اب موسم۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر میدانی علاقوں میں موسم گرم اور مرطوب رہنے کی توقع ہے۔ تاہم بالائی خیبر پختونخوا، خطہ پوٹوہار، گلگت بلتستان، کشمیر اور ملحقہ پہاڑی علاقوں میں بعض مقامات پر تیز ہواؤں اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت۔ اسلام آباد 26 ڈگری سینٹی گریڈ، لاہور 30، کراچی 27، پشاور 29، کوئٹہ 19، گلگت 21، مری 16 اور مظفرآباد 22 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، لہ، پلوامہ، اننت ناگ، شوپیاں اور بارہمولہ میں مطلع جزوی ابر آلود رہنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے، جبکہ جموں میں موسم گرم اور مرطوب رہنے کی توقع ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر اور اننت ناگ 19 ڈگری سینٹی گریڈ، جموں 30، لہ 12، جبکہ پلوامہ، شوپیاں اور بارہمولہ میں 18 ڈگری سینٹی گریڈ۔ اور آخر میں خاص خاص خبروں کا خلاصہ ایک بار پھر۔ مکہ مشترکہ دفاعی معاہدے کے تحت قائم اسٹریٹجک سیاسی و دفاعی کمیٹی کا پہلا اجلاس آج ترکیے کے شہر استنبول میں ہوگا۔ پاکستان اور ترکیے نے مختلف شعبوں میں 2 طرفہ تعلقات کے مسلسل استحکام اور توسیع پر اطمینان ظاہر کیا ہے۔ پاکستان اور سعودی عرب نے پاکستان سے سعودی عرب کے لیے زرعی اور غذائی اشیاء کی برآمدات 3 ارب ڈالر تک بڑھانے پر اتفاق کیا ہے۔ شمالی قبرص کے ساحل کے قریب سمندر میں مسافر کشتی الٹنے سے 8 افراد ہلاک اور متعدد لاپتہ ہو گئے۔ ناسا نے کہا ہے کہ جدید صلاحیت کی حامل ایک طاقتور دوربین فلوریڈا کے خلائی مرکز سے خلا میں روانہ کر دی گئی ہے۔ اور رات لارڈز میں انگلینڈ نے 3 میچوں کی سیریز کے دوسرے کرکٹ ٹیسٹ میں پاکستان کو 194 رن سے ہرا دیا۔ خبریں ختم ہوئی، مزید خبروں اور تجزیوں کے لیے آئیے ہماری ویب سائٹ پر radio.gov.pk۔
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ابٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ Tune in to the one above, FM 101.
2: For latest news headlines, after every 1 hour, tune in to FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: نمائش.
1: Alright جی, welcome back once again Radio Pakistan FM 101 کے live on Lahore studio سے آپ سن رہے ہیں آج حمدہ خان کو, میرا آپ کا ساتھ رہے گا. ٹھیک ٹھیک ٹھیک جی, 8 بجے تک 7:07 ہوئے اور لاہوریوں سے میرا یہ سوال ہے کہ جی آپ لاہور میں, لاہوریوں سے ایسا سوال نہیں, لاہور جو آ کے بسے ہیں, اگر آپ پکے لاہوری ہیں تو پھر بھی آپ بتا سکتے ہیں. ابھی ایک پکے لاہوری ہمارے ساتھ موجود تھے اور یہ جو ریڑھے کا مسئلہ ہے نا, یہ ہمارا نہیں ہے. ابھی عثمان صاحب ایسا موجود تھے, کہتے ہیں ہم پکے لاہوری ہیں. میں کہ لاہوری لاہوری جی, پکے لاہوری ہیں یہ. اور یہ جو ہے وہ بچپن, ان کے والد صاحب کی پیدائش بھی یہاں پہ ہوئی اور ان کی بھی یہیں پہ ہوئی, تو یہ پکے لاہوری ہیں. بٹ جی, اگر آپ لاہور میں آ کے بسے ہیں تو کب سے لاہور میں ہیں, کب سے لاہور میں رہ رہے ہیں, اس پہ ہم سوال کر رہے ہیں. اور اس کے ساتھ ساتھ میں نے آپ لوگ کے ساتھ جو روٹین شیئر کی اور جو چلنے کی بات ہو رہی تھی, اس پہ ابھی یہ بھی شیئر کر رہے تھے کہ ہم نے چلنا جو ہے نا بڑا مشکل بنا لیا اپنے لیے. اور میں یہ بات کر رہی تھی کہ اب اگر کوئی کہتا ہے نا کہ مطلب جیسے دوست وغیرہ ہوں, کوئی کہہ کہ نہیں چلو چل کے چلے جاتے ہیں, تو اب تو ہمارے لیے کلو میٹر, 2 کلو میٹر کیا, ہمارے لیے تو 500 میٹر چلنا بھی مشکل ہے. اور اگر کوئی کہہ دے کہ چل کے جانا ہے تو باقی سب اس کو ایسے وہ ڈیگریڈ سا کریں گے نا کہ مطلب کیا کیا کیا کہہ دیا ہے, چل کے جانا ہے, نہیں نہیں نہیں نہیں نہیں چل کے نہیں جانا. تو جی ایسے جو ہے نا ایک دوسرے کو ڈیگریڈ نہیں کرنا, تھوڑا سا چلنے کی جو ہے نا وہ عادت بنانی ہے, بلکہ تھوڑا نہیں تھوڑا تھوڑا کر کے, جسے کہتے ہیں نا زیادہ ہو جائے گی, لیکن اسٹیپ کاؤنٹ کرنے اپنے چلنا ہے, تھوڑی تھوڑی واک کرنی ہے, ڈفرینٹ ویز میں نے آپ لوگوں کو بتایا, تو یہ بہت ضروری ہے. اور جس کے ساتھ ساتھ لاہوری جو ہیں وہ پلیز آ سکتے ہیں, وہ اٹینڈنس لگوا سکتے ہیں اور وہ مجھے بتا سکتے ہیں کہ آپ جی لاہور میں کب سے رہتے ہیں. اور اس کے ساتھ ساتھ جو بہانے بنانے کی میں بات کر رہی ہوں کہ جی نہیں نہیں نہیں نہیں نہیں نہیں چل نہیں سکتے, تو آپ کتنے بہانے بنا لیتے ہیں؟ ویسے کام کے بہانے تو ہم سب ہی بنا لیتے ہیں نا, کام نہ کرنے کے بہانے بنا لیتے ہیں اور کہیں نہ جانے کے بہانے بھی بنا لیتے ہیں. بہانے تو سب تو آتے ہیں, اور یہ بہانے بنانا جو ہے نا یہ ایسی چیز ہے کہ جو کہ ہم نے سیکھ لی ہے, ہمیں سکھائی نہیں بھی جاتی تو بھی ہم سیکھ لیتے ہیں, تو یہ جو ہے وہ پارٹ آف ہماری روٹین بن گیا. تو آپ کتنے بہانے بنا لیتے ہیں, نہ جانا ہو, نہ آنا ہو, کسی کی بات نہ ماننی ہو, کسی چیز پہ انکار کرنا ہو, تو کیسے بہانہ بناتے ہیں اور کتنے بہانے بنا لیتے ہیں, اس پہ ہم بات کریں. 0422-111-0101 پر آپ لوگ کال کر سکتے ہیں, لائیو کالس کا سلسلہ شروع کرنے لگے ہیں جی ہم. اور اس کے ساتھ ساتھ آپ لوگ کمنٹ بھی کر سکتے ہیں fizz.com/FM101 Lahore کے پیج پہ, آپ نے جانا جی پوسٹ اپڈیٹ ہے, لائک کر سکتے ہیں, کمنٹ کر سکتے ہیں. All right, جی فرسٹ کالر ود اس, فرسٹ کالر جو ہے وہ ویٹ کر کر کے مجھے لگتا تھا کہ تھوڑا سا, لیکن کوئی بات نہیں جی, آپ دوبارہ ڈائل کر سکتے ہیں 0422-111-0101 پر آپ لوگ جی کال کر سکتے ہیں. لیٹ سی جی پہلے کالر کون ہوتے ہیں. ہیلو, السلام علیکم.
2: وعلیکم السلام, ہم نا آپ کیسی ہیں؟
1: میں بالکل ٹھیک ٹھاک, کون بات کر رہی ہیں
2: آپ؟ یا خان لاہور سے دوسری مرتبہ بات ہو رہی ہے آپ سے.
1: سوری, نام دوبارہ بتائیے گا.
2: عافیہ خان.
1: عافیہ خان, اوکے. آپ کو پتا میں نے آپ کا نام آفٹر سو لانگ سنا, میں نے کہا میں نے آپ کا نام جو ہے نا آفٹر سو لانگ سنا, میری کلاس فیلو ہوتی تھی عافیہ, تو میں نے کافی عرصے بعد یہ نام سنا.
2: آپ بھی کافی عرصے بعد ہی آئی ہیں.
1: بالکل بالکل, کیسی ہیں آپ مجھے بتائیں.
2: اللہ کا, آپ سنائیں آپ کیسی ہیں؟
1: میں بالکل ٹھیک ٹھاک. کتنے بہانے بناتی ہیں آپ عافیہ؟ ٹھیک ہے, مطلب زیادہ بہانے بنانے کی ضرورت نہیں پڑتی آپ کو.
2: بہانے بنانے ہی نہیں پڑتے, وہ کہتے تم ڈرامہ کر رہی ہو, ہمیں پتہ ہے.
1: اچھا, رگ رگ سے واقف ہیں. ہاں اس کا مطلب پہچان جاتے ہیں آپ کو.
2: پہچانتے ہیں بےچارے.
1: ٹھیک ہے جی, مجھے بتائیں آپ لاہور سے بلانگ کرتی ہیں؟
2: بالکل الحمدللہ.
1: کب سے ہیں پھر لاہور میں آپ؟ کب سے لاہوری ہیں؟ اوکے جی, لگتا ہے پیچھے سے کسی نے آواز دی ہے اور عافیہ کے جو ہے نا وہ کال وہیں پہ ڈراپ ہوگی, بٹ کوئی بات نہیں جی, آپ دوبارہ ڈائل کر سکتے ہیں, نمبر وچ از 0422-111-0101 اور ہم لائیو کالس کا سلسلہ شروع کر چکے ہیں جی. لیٹس سی جی اگلے کالر کون ہیں ہمارے ساتھ. اینڈ ٹک ٹک ٹک, ہیلو, السلام علیکم.
3: وعلیکم السلام, کیا حال ہے حمدہ خان؟
1: میں بالکل ٹھیک ٹھاک, کون ہوں, کہاں سے بات کر رہی ہیں؟
3: آپ
1: میں گیس کر لیتی ہوں کہ آپ بھی لاہوری ہیں. आगे बताएं।
3: हाँ ना।
1: और कब से लाहौरी हैं ये बताएं।
3: मैं शुरू से लाहौरी हूँ।
1: शुरू से बाय बर्थ लाहौरी हैं आप?
3: हाँ जी बिल्कुल।
1: अरे वाह अरे वाह, ठीक है जी, पक्की लाहौरी हैं?
3: पक्का लाहौरी हूँ।
1: अच्छा, रेड़े का मसला तो नहीं है आपका?
3: नहीं, वो भी बीच में थोड़ा थोड़ा बोल लेती हूँ।
1: थोड़ा थोड़ा बोल लेती हैं, ठीक है ठीक है। और बहाने कितने बनाती हैं, नाम तो बताएं अपना।
3: मुझे बड़े प्यार से कहते हैं साजदा जी।
1: साजदा जी, साजदा जी, मुझे लगता है बहाने आप बहुत बनाती हैं।
3: नहीं, बहाने मैं नहीं बनाती, मैं जो बात होती है दिल पे मुंह पे कह देती।
1: अच्छा, मुंह पे कह देती हैं, मतलब जो दिल में बात होती है वो आप मुंह पे कह देती हैं।
3: हाँ,
1: ठीक है,
3: लेकिन बहुत कम बनाती हूँ, मुझे बनाने ही नहीं आते।
1: अच्छा, ये सीखना पड़ता है, टैलेंट होता है ये?
3: नहीं, वो फिर भी जो भी बात हो ना मैं कह देती हूँ, लेकिन मैं जब बहाने का सोचती हूँ मुझे आता भी कहीं नहीं।
1: ओहो, अच्छा, वो नहीं होते हैं बीबा बच्चा है ना, जिनको सोचना पड़ता है कि बहाना कैसे बनाए।
3: हाँ, मुझे मुझे पहली बात तो सोचना पड़ता है।
1: अच्छा,
3: कौन सा है, तो चले टाइम पे टाइम ही गुजर जाता है।
1: और वो बहाना बनाने की जरूरत ही नहीं पड़ती, टाइम ही गुजर जाता है। ठीक है,
3: मैं वो कह देती हूँ, मेरा दिल नहीं कर रहा, मैंने नहीं जाना, मेरा मूड ही नहीं है, ये साफ में कह देती हूँ।
1: ठीक है जी, मतलब आप स्ट्रेट अवे जो है ना वो कह देती हैं, कोई बहाने की जरूरत नहीं पड़ती आपको।
3: बहाने बहुत कम बनाती हूँ मैं।
1: चले,
3: अच्छा, मैं ना दिल कर रहा था, मैं साफ कह देती हूँ दिल नहीं कर रहा।
1: ठीक है ठीक है जी, मुझे भी कह दे दिल नहीं कर रहा।
3: हाँ जी,
1: कह दे।
3: क्या?
1: मैंने कहा मुझे भी कह दे दिल नहीं कर रहा।
3: नहीं, आपसे तो दिल मेरा कर रहा था बात करने।
1: अच्छा,
3: तो मैंने कॉल किया। हाँ जी बिल्कुल,
1: ठीक हो गया, बहुत शुक्रिया, बहुत शुक्रिया,
3: बात हो गई है।
1: बहुत शुक्रिया।
3: मैं लाहौर, मेरे मामा पापा भी शुरू से लाहौर में रहते थे, मैं अल्हम्दुलिल्लाह मैं लाहौर ही हूँ।
1: अच्छा,
3: हाँ जी,
1: बड़ा अल्हम्दुलिल्लाह कहा आपने। आप वैसे, आपने कभी फील किया है दूसरे शहर जाके कहीं आपको फील हुआ कि लाहौर को मिस कर रही हैं आप?
3: हाँ, जब जाते हैं तो अपना लाहौर, अपना पाकिस्तान, बहुत, बल्कि पाकिस्तान के अंदर ही रहती है लेकिन ज्यादा लाहौर याद आता है।
1: हाँ,
3: कहीं भी चली जाऊँ तो लाहौर की, अपने घर की या लाहौर की याद आती है।
1: बिल्कुल ठीक है, बिल्कुल ठीक है। और कुछ कहना चाहेंगे साजिदा?
3: हाँ जी, आपके लिए बहुत ज्यादा दुआएं, मैं आपको, आपका शो बहुत ज्यादा मिस करती हूँ, और टाइमिंग आपने चेंज कर दिया।
1: मैंने कर सा हो गया, टाइमिंग चेंज की है, मैं 6 से 8 मेरा शो होता है। ठीक है,
3: मैं 5 बजे के शो में ढूंढती हूँ।
1: नहीं, आप फेसबुक पे ना पोस्ट देख लिया करें, मैं पोस्ट अपडेट करती हूँ 6 से 8। ठीक है
3: ठीक है जी।
1: ओके जी साजिदा, बहुत शुक्रिया।
3: अच्छा, एक गाना लगा दो
1: जी। जी,
3: तेरा नाम चैनल सजना, ये लगा दे, सब सुनने वालों का नाम लगा दे, जितने मेरे दोस्त है ना। और मैं दोस्तों के नाम लेना चाहूंगी, रिमशा, अनिला जी, और सुनीमा जी को, छोटे तारी को सलाम मेरी तरफ से, चीकू को, और बॉबी जट को,
1: और बाकी बाकी नाम आप भूल जाएं, बाकी भूल जाएं। ठीक है,
3: नहीं काफी नाम है। बिस्मा को भी, और जितने भी सुनने वाले सबको मेरी तरफ से अस्सलाम वालेकुम।
1: ओके जी, वालेकुम अस्सलाम, अल्लाह हाफिज़। और राइट जी, साजिदा हमारे साथ मौजूद थी, और ये जी पक्की लाहौरी हैं, और ये कोई बहाने नहीं बनाती हैं, और बस स्ट्रेट वे जो है ना कह देती हैं। और जी, हमने कमर्शियल ब्रेक की जानी बढ़ना है, और कमर्शियल ब्रेक के बाद जो है वो हम लौट कर आते हैं, मजीद आप लोग की कॉल शामिल करेंगे 04111 000 पर। स्टे ट्यून टिल देन, और वापस आकर आप लोग की कॉल शामिल करते हैं, तब तक आप लोग कॉल डायल कर सकते हैं। और राइट जी, विल बी बैक।
0: FM 101 naal naal sade te naal naal tuade kyun ji koi shak hai kya?
4: पाकिस्तान की ज्यादातर जमीनें फास्फोरस की कमी का शिकार हैं, इसीलिए सोना लाया है NPS 3 की ताकत के साथ। इसके हर दाने में तीनों अज्जा की यकसा मौजूदगी से फसल को ज्यादा से ज्यादा फायदा पहुंचे, जिससे हो पैदावार में इजाफा और किसान को मिले ज्यादा मुनाफा। 3 की ताकत मिले, फसल भरपूर खिले।
5: Keep smiling and drive carefully, okay?
6: Okay.
7: There's music.
6: And then there's magic. One above FM 101.